0: 24/7 only on FM 92.6 UCP की दुनिया।
1: वेलकम बैक लिसनर्स, आप सुन रहे हैं FM 92.6 UCP की दुनिया प्रोग्राम जावेदा जिंदगी में। मोहम्मद अली अजबत फिर आपकी खिदमत में हाजिर है, साथ बड़ी खूबसूरत बातें कह रहे हैं जनाब मोहम्मद इरफान अली फानी साहब। और अब इनसे मैं रूल डिस्कस करने वाला हूँ जो रूल बेस करता है खलवत और जलवत पे। सर, ये खलवत और जलवत में एक तो आपने फर्क बताना है मुझे, और दूसरा बताना है कि खलवत और जलवत में से कौन सी ऐसी चीज है जो हमें अल्लाह के करीब लाती है, ज्यादा अहमियत की हामिल कौन सी चीज है।
2: क्योंकि ये जो रूल हम डिस्कस कर रहे हैं, ये टर्किश राइटर है, उनकी ये लिखी हुई किताब है 40 रूल्स ऑफ लव, जिसको उर्दू में हम 40 चिराग इश्क कहते हैं। और ये ऐसे चिराग हैं जिनकी रोशनी में आप अल्लाह के करीब हो जाते हैं। वो हम एक एक करके डिस्कस कर रहे हैं। ये बात मैंने उन सामईन के लिए वजाहत की है जिन्होंने अभी हमें ज्वाइन की है या वो पहले प्रोग्राम उन्होंने नहीं सुना हुआ। तो जो अल्लाह के करीब लाने वाले चिरागों में से एक चिराग होता है तन्हाई। तन्हाई जिसको आप कहते हैं
1: लोनलीनेस
2: आप इंग्लिश में कह लो, और खलवत इसको आप कहते हैं।
1: खलवत
2: और तन्हाई, ये हम मानी और हम मफहूम, इनके एक ही मफहूम होता है। अच्छा, अब लेकिन इन दोनों में भी बड़ा फर्क होता है कि बाज़ुकात आप हैं तो तन्हा, लेकिन आपके गिर्द ख्यालात के मेले लगे हुए हैं। आप तन्हा होते हुए भी तन्हा नहीं है, वहाँ पे तन्हाइयां जो है वो भी अबलाग कर रही हैं। तन्हाइयां भी आपसे महवे गुफ्तगू, तन्हाई भी गुफ्तगू कर रही है। और फिर एक वो लम्हा होता है कि जब आप हो किसी मेले में, भीड़ में हो, हजूम में हो, वहाँ पे भी आप तन्हा हो सकते हो। हजूम में होते हुए भी आप तन्हा हो सकते हो, और तन्हाई और खलवत में होते हुए भी आप बहुत ज्यादा
1: बड़ी गहरी
2: मेलों में हो सकते हो। अब ये जो किताब है वो ये कहती है कि ये जो तन्हाई होती है, जलवत और खलवत, अब इनको बड़ा मजे की बात मैं आपको समझाने लगा हूँ। ये जमालुद्दीन अफगानी ने भी खलवत और जलवत के बारे में बात की है। वो ये कहते हैं कि जितने भी दुनिया में तख्लीकात होती हैं, जितने भी तख्लीककार होते हैं, तख्लीककार को तख्लीक करने के लिए जिस चीज की जरूरत होती है वो होती है खलवत। और तख्लीक वो जिस मुशाहदे की बुनियाद पे करता है, उस मुशाहदे के लिए जरूरत होती है जलवत की। जलवत का मतलब भीड़, हजूम,
1: इंटरकनेक्टेड
2: शहर, यस,
1: दोनों चीजें।
2: अब मैं सारा दिन रहा भीड़ में, क्लासेस पढ़ा रहा हूँ, रोड पे जा रहा हूँ, ट्रैफिक है, अच्छा शॉपिंग कर रहा हूँ, ये सब क्या है, ये जलवत है, नजारा है। और रात को मैं खलवत में खलवत नशीन हो जाता हूँ, और फिर दिन भर जो कुछ मैंने देखा है, जो कुछ मैंने ऑब्जर्व किया है, जिन जिनका मैं शाहिद रहा हूँ, जो जो मेरे मुशाहदे में चीजें आई हैं, उसकी बुनियाद पे फिर मैं तख्लीक करूंगा। तख्लीक कभी भी जलवत में नहीं हो सकती, हमेशा खलवत में होती है। खुदा ताला जो है ना, सबसे बड़ा तख्लीककार है,
1: यानी
2: और अबद से लेके, अजल से लेके अबद तक वो खलवत में है।
1: यानी अब कहने का मतलब है कि डिस्कवरीज जो है,
2: हाँ,
1: डिस्कवरी जो इंसान करता है नई चीजों को, वो खलवत में की, हाँ, जाती है।
2: भाई जितने शेक्सपियर के आप ख्यालात पढ़ लो, कालीदास के आप ख्यालात पढ़ लो, अहमद नदीम कासमी की गजलें पढ़ लो, कुदरतुल्ला शहाब का शहाबनामा पढ़ लो, अशफाक अहमद का जाविया पढ़ लो, जो मर्जी आप किताब उठा लो दुनिया में, खलील जबरान को आप पढ़ लो कुलियात जबरान के अंदर, इकबाल की कुलियात इकबाल उठा लो, एक एक चीज जो लिखी गई है वो जलवत में नहीं लिखी गई, खलवत में लिखी गई है। अब यहाँ पे जरा ठहर के मेरी बात समझनी है। मैंने ये कहा कि तख्लीककार को तख्लीक के लिए किस चीज की जरूरत होती है, खलवत की। सबसे बड़ा कायनात का तख्लीककार कौन है,
1: खुदा ताला,
2: अल्लाह की जात। और अल्लाह की जात जो है वो अजल से लेके अबद तक कहाँ पे है, खलवत में है। अब वहां पे जमालुद्दीन अफगानी ये कहते हैं,
1: अच्छा,
2: कि औरत जो है वो भी एक तख्लीककार है। औरत भी किसी बेटे को या बेटी को जन्म देने का जरिया है,
1: बेशक।
2: और जो तख्लीककार होता है उसको क्योंकि खलवत नशीन होना पड़ता है, लिहाजा औरत को हमेशा पर्दे में रहना चाहिए।
1: क्या बात है,
2: जितने भी तख्लीककार हैं वो आपको पर्दे में नजर आते हैं। पेंटर्स ने पेंट बनाना है तो पर्दे में बनाना है, जो चीज जहां पे भी शेप अप हो रही है वो पर्दे में हो रही है। अब इस सारे सिनेरियो के अंदर ये जो किताब हम 40 रूल्स ऑफ लव डिस्कस कर रहे हैं वो ये कहती है कि अगर आप جلوت کے اندر اپنی زندگی گزار دو گے تو جلوت جو ہے وہ آپ کو خدا سے دور کر دیتی ہے. اور ہاں اگر آپ خلوت نشین ہوتے ہو, جتنا ہجوم سے آپ دور رہو گے, جتنا بھیڑ سے اپنے آپ کو دور رکھو گے, اتنا ہی آپ کے اندر تخلیق کا جو فن ہے وہ پیدا ہوتا ہے اور آپ بھی پھر تخلیق کار بن جاتے ہیں. دنیا کے جو بڑے بڑے تخلیق کار ہیں, چاہے وہ افسانہ نگار ہوں, چاہے وہ شاعر ہوں, چاہے وہ غزل گو ہوں, چاہے وہ نغمہ نگار ہوں, چاہے وہ موسیقار ہوں, آرٹسٹ ہوں, پینٹر ہوں, کوئی بھی ہو, اس کو تخلیق کے لیے ضرورت جس چیز کی ہوتی ہے وہ خلوت ہوتی ہے. اور اگر آپ اللہ کی قربت حاصل کرنا چاہتے ہیں تو یہ جو نماز ہے, آپ خود دیکھو کہ نماز کیا ہے, کہ آپ سب دنیا کو چھوڑ کے آپ کا جو فوکس ہوتا ہے وہ ایک ذات کی طرف ہوتا ہے. ان چند منٹس کے اندر جب آپ نماز پڑھ رہے ہوتے ہو, اور وہ منٹس ہوتے ہیں جو آپ کو کنیکٹ کر دیتے ہیں اس ذات کے ساتھ. لیکن ہم عام طور پہ کیونکہ دماغ میں ہمارے اور کوئی چیز,
1: سر میں آپ کو یہی بولنے والا تھا ابھی, کہ ہم جب نماز پڑھ رہے ہوتے ہیں تو ہم بجائے اس کے کہ ہم اللہ کی ذات کی طرف دھیان دیں, ہم اپنی زندگی کی جو ہماری زندگی کی مصروفیات ہوتی ہیں ان کے بارے میں سوچ رہے ہوتے ہیں کہ آج یہ کام, سب نہیں کچھ لوگ ایسے بھی ہیں جو جڑے ہوتے ہیں, بالکل انٹر کنیکٹڈ ہوتے ہیں, لیکن بعض دفعہ ہم سے بھی یہ غلطی ہو جاتی ہے کہ ہم زندگی کے پہلوؤں کے بارے میں سوچ رہے ہوتے ہیں کہ آج یار یہ کیا ہے, یہ نہیں کیا, یا ایسے ہے یا ویسے. تو واقعی جب آپ ان چیزوں سے دور رہتے ہیں, مطلب ان چیزوں کو نلیفائی کرتے ہیں, چیزوں کے بارے میں سوچتے نہیں ہیں اور اللہ تعالیٰ سے ڈائریکٹ کنیکٹ کرتے ہیں, تو ایک وہ خاص کیفیت ہوتی ہے, اس میں آپ کو ایک انرجی مل رہی ہوتی ہے,
2: بالکل,
1: اور پتہ چل رہا ہوتا ہے کہ جیسے آپ کو کچھ حاصل ہو رہا ہے.
2: اور دیکھو نا یہ جو دنیا, یہ سائنس کی دنیا ہے نا, اور دنیا میں بہت تیزی سے لادینت بھی پھیل رہی ہے, ایتھیزم پھیل رہا ہے, لیکن جتنی تحقیق ہو رہی ہے آج, تحقیق یہ کہتی ہے جو خدا پہ یقین رکھنے والے لوگ ہیں وہ ان ایتھیس جو لادین لوگ ہیں ان سے بہت زیادہ خوش رہتے ہیں, ان سے بہت زیادہ مطمئن ہوتے ہیں,
1: مطمئن
2: وہ لوگ, خودکشیوں کا رجحان سب سے کم ان میں لوگ ہوتا ہے جو کسی خدا پہ یقین رکھتے ہیں.
1: انسان یہ سمجھتا ہے کہ یار یہ جو بھی ہوا ہے خدا کی مرضی,
2: ہاں کوئی ایک ذات ہے جس کے کندھے پہ آپ اپنے ہونے والے, آپ کے اوپر عذاب ہے, آزمائش ہے, ظلم ہوا ہے, آپ ایک کندھا ہوتا ہے اور وہ میرے رب کی یاد کا کندھا ہوتا ہے جس کو اوپر سر رکھ کے جب آپ دو آنسو بہا دیتے ہیں تو آپ کے اندر جو اگریشن پیدا ہوا ہو رہا ہوتا ہے, جو احساس کم طریقہ آپ شکار ہوتے ہیں, اور ایک مظلومیت اور محرومی کی جو زندگی کی کیفیت ہوتی ہے, وہ چند لمحے آنسوؤں کی نظر جب آپ کر دیتے ہیں اللہ کی یاد میں, تو آپ اس مایوسی اور محرومی کا جو کیفیت ہوتی ہے اس سے آپ آزاد ہو جاتے ہیں.
1: اچھا سر, اب میں یہ چاہوں گا کہ ہم نے دو رولز تو بڑی خوبصورتی کے ساتھ ڈسکس کیے, اور ہم نے ان میں سے جو جو امپورٹنٹ چیزیں تھیں وہ اپنے سامعین کے لیے ان کو ڈسکس کیا, اور ان تک ہم نے تمام اہم پہلو جو تھے ان کو پہنچایا کہ کس طریقے سے ان کو اپناتے ہوئے آپ زندگی کو خوبصورت بنا سکتے ہیں. میں چاہوں گا کہ آپ آخر میں ایک منٹ کا ایک خوبصورت سا میسج دے دیں ان رولز پہ بیس کرتا ہوا ہمارے لسنرز.
2: اگرچہ تو ہمارا یہ سارا پروگرام ہی جو ہے وہ ایک پیغام ہے, لیکن جس کا نام ہی جاویدان زندگی ہے, لیکن میں اپنے سننے والوں کو یہی بات کہوں گا کہ ہمیشہ جو خالق کی قربت ہے وہ مخلوق کی محبت کے راستے ملتی ہے. تبھی خالق کے قریب ہو سکتے ہو جب آپ اس کی مخلوق سے محبت کرو گے. تو لہٰذا جتنے بھی آپ قرب و جوار میں لوگ ہیں, بجائے اس کے کہ آپ یہ دیکھیں کہ یہ مسلمان ہے, یہ عیسائی ہے, یہ فلاں ہے, یہ فلاں ہے, ان ساری چیزوں سے ماورا ہو کر صرف یہ دیکھتے ہوئے, سور اگر زخمی ہے تو اس کی مرہم پٹی کے اوپر کوئی دو رائے نہیں ہے, اگرچہ وہ حرام ہے کیونکہ وہ خدا کی مخلوق ہے, لہذا اس کی مرہم پٹی پہ بھی آپ کو ثواب ملے گا. اور بہت سارے صوفیاء ایسے ہیں جو یہ لکھتے ہیں کہ جو کتوں کو جو کنویں میں گرے ہوئے تھے ان کو نکالنے پر بھی ان کی جو ہے اللہ تعالیٰ نے روز معاشر جو نجات کا ذریعہ بن گیا تھا. تو اللہ کی مخلوق سے محبت کیجئے, لوگوں میں محبتیں بانٹیے, اگریشن کو غصے سے اپنی زندگی میں مائنس کیجئے, اور یہی وہ محبت ہے جو سب سے 70 ماؤں سے زیادہ محبت کرنے والی ذات ہے, اس کی محبت آپ کو عطا کرے گی. اور اسی میسج کے ساتھ میں آپ سے اجازت چاہتا ہوں.
1: زبردست, کیا خوبصورت باتیں کی آج سر عرفان علی فانی صاحب نے, ویسے تو وہ ہر شو میں ہی کرتے ہیں لیکن آج مجھے زیادہ لطف آیا کیونکہ جس ہمارا جو پروگرام کا ٹاپک تھا وہ کچھ اسی طرح تھا, آخرت پہ بیس کرتا تھا. تو میں آخر میں یہ بات کہنا چاہوں گا, جس طرح نبی صلی اللہ علیہ وآلہ وسلم جن کے لیے کائنات بنی, انہوں نے فرمایا کہ کسی گورے کو کسی کالے پر, کسی عربی کو کسی اجمی پہ فوقیت حاصل نہیں ہے, تو ہمیں چاہیے کہ اس اصول کو اپنائیں. غریب میں امیر میں, کوئی امیر ہے یا کوئی غریب ہے یا کسی کے حالات خراب ہیں, ہمیں چاہیے فرق نہ کریں. جس طرح ہم نماز جب ادا کرتے ہیں ایک صف میں موجود ہوتے ہیں, تو اسی طرح ہمیں چاہیے ہم زندگی میں ایک دوسرے کے ساتھ جو ہم ڈسکریمنیشن رکھتے ہیں اس کو بالکل اس سے اجتناب کریں, ایک دوسرے کے ساتھ پیار کریں, امن کی بات کریں, اور ہم ایک دوسرے کے لیے دعا گو رہیں اور ایک دوسرے کی کامیابی پہ ایک دوسرے کو مبارکباد دیں, خوش ہوں. تو یہ خوشی کا پیغام جو ہے ہم نے آج آپ تک آخر میں ہم نے تھرو میسج بھی پہنچایا, اور ہم نے جو پہلے باتیں کی وہ بھی بڑی اہمیت کی حامل تھیں. سو میں اسی بات کے ساتھ اب اجازت لینا چاہوں گا آپ سے. دل میرا بالکل نہیں کر رہا, میرا دل چاہ رہا ہے کہ ایک گھنٹہ اور لے لیا جائے جس طریقے کی گفتگو ہو رہی تھی, لیکن ابھی ہمیں مجبوری ہے, ہمیں جو ہے وہ یہاں سے جانا ہوگا. تو انشاءاللہ اگلے شو میں ہم ایک اسی کوشش کریں گے کہ یہ جو رولز ہیں ان کو آگے مزید ہم ڈسکس کریں انشاءاللہ. اور تب تک کے لیے آپ سنتے رہیے FM 92.6 UCP کی دنیا. اللہ حافظ.